0: नोट चल्ने भोट किन नचल्ने भन्ने प्रश्न लामो समयदेखि सुनिँदै आएको छ। यो विषयमा कानूनी आधार र राजनीतिक निर्णय आवश्यक छ। यस्तो जवाफले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने अपूर्ण एजेण्डालाई फेरि सतहमा ल्याइदिएको छ, किनकि विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने र नागरिकले आफू बसोबास गरिरहेको जिल्लाबाट मतदान गर्न पाउनुपर्ने नयाँ होइन, यो बहस दुई दशकदेखि भइराखेको छ। यसबीचमा धेरै सरकार बने, सांसदहरू फेरिए, निर्वाचन आयोगको नेतृत्व फेरिए, तर एजेण्डा जहाँको त्यही छ। यो विषयमा सर्वोच्च अदालतले दिएको आदेश समेत कार्यान्वयन हुन सकेको छैन। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन सर्वोच्च अदालतले 2075 सालमै दिएको हो, तर नेपालमा दुई दशकदेखि विदेशबाट मतदानको माग उठिरहे पनि यसको सुनिश्चितता गर्ने आवश्यक ऐन र पूर्वाधार भने तयार गर्न निर्वाचन आयोगको नेतृत्व भने अझै स्पष्ट हुन सकेका छैनन्।
1: नेपाल विद्युत प्राधिकरणले विद्युत खपत बढ़ाउन र उपभोक्तालाई राहत दिन विद्युत महसूल घटाउने तयारी थालेको छ। वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत खेर जान नदिने तथा घरायसी र औद्योगिक क्षेत्रको खपत बढ़ाउने उद्देश्यले प्राधिकरणले यस्तो प्रक्रिया अघि बढ़ाएको हो। बुधबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण संचालक समितिको 1040 बैठकले महसूल पुनरावलोकनका लागि संचालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति समेत गठन गर्ने निर्णय गरेको छ। बिजुली खपत बढ़ाउन महसूल घटाउने तयारी शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।

0: account open. Activate any karobar. Sajile sanga. Busy life easy. Banau day har ek din. Global Smart Plus Life ko pesma banking.
1: ए भतिज त त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर
2: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ केही समयदेखि क्यान्सर रोगबाट पीड़ित श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको हो श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि अघि बुधबार बिहान अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानिभामा राखिएको थियो कांग्रेस सभापति गगन कुमार थापाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढ़ाएर सम्मान प्रकट गरेका थिए तर कांग्रेसकै केही नेता भने पार्टी कार्यालयमा देखिएनन् विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएसँगै डाक्टर शेखर कोइराला पूर्णबहादुर खड्का प्रकाश मानसिंह विमलेन्द्र निधि विजय कुमार गच्छेदार कृष्ण प्रसाद सिटौलाहरू सानेपा भने नगएको जनाइएको छ
7: विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले संचालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको छ अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षभित्र त्यस्तो कार्य सम्पन्न गर्ने गरी तयारी अगाडि बढ़ाएको हो
6: पछिल्लो समय विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण बढ़दो छ विशेषत विभिन्न कम्पनीका विद्युतीय कारको माग बढ़ी छ माग अनुसार नै विद्युतीय सवारीको आयात भइरहेको छ तर त्यस अनुसार सड़क पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र सवारी प्रयोगकर्ताको गुनासो छ
7: सुदूरपश्चिमको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा 300 सयको अस्पताल सहित एमबीबीएस चिकित्सा शिक्षाको पढ़ाई हुने भएको छ चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीसँग सरकारले सोमबार 300 सयको अस्पताल संचालनका लागि तत्काल प्रक्रिया अगाडि बढ़ाउने र एमबीबीएस लगायतका शैक्षिक तयारी थाल्ने सहमति गरेको हो
6: खीरको परिकार किसानको सम्मान डेयरी उद्योगको स्वाभिमान नेपाली संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल डेयरी एसोसिएशनले खीर दिवस मनाएको छ साउन 15

0: अन्तर्राष्ट्रिय मनाइने राष्ट्रिय खेल दिवसको पूर्व सन्ध्यामा एसोसिएशनले बुधबार खेल प्रबन्धन कार्यक्रम आयोजना गरेको हो।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन्। संचार मन्त्रालयमा बुधबार भएको छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसंचार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्रै नभई नतिजामुखी ढंगले काम गर्न निर्देशन दिए।
0: अब शेयर बजार घट्ने क्रम यस दिन पनि जारी छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक 7.79 अंक अर्थात 0.28% घटेर 2688.88 बिन्दुमा झरेको छ। शेयर बजार गत सोमबार यता घट्न थालेको हो। गत सोमबार 33.28 अंकले घटेको बजारमा मंगलबार 4.64 अंकको गिरावट देखिएको थियो। बुधबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबारको दिन 4.42 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएकोमा यस दिन 4.02 अर्ब रूपियाँ भन्दा बढ़ीको भएको छ। बुधबार सर्वाधिक शेयर मूल्य बढ़ने कम्पनीमा एभरेस्ट कलर लिमिटेड रहेको छ भने उक्त कम्पनीको शेयर मूल्य 14.99% बढ़ेको छ।

0: एकमात्र डीटीएच सेवा डिस हो
1: डिस हो खुशीको कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि आगामी डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेकी छिन्। भारतमा निर्वासनमा रहेकी उनले आफूलाई बंगलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताएकी छन्। समाचार संस्था एएफपीसँग ईमेल मार्फतको अन्तर्वार्तामा 78 वर्षीय हसिनाले आफ्नो भविष्यबारे जानकार रहेको उल्लेख गर्दै त्यसका बावजूद मातृभूमि फर्कने निर्णयबाट पछि नहट्ने बताएकी हुन्।
5: अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्ड्स र नामिबियासँगको त्रिदेशीय श्रृंखलामा नेपाल जितविहीन बनेको छ। घरेलु टोली नेदरल्याण्ड्सले बुधबार नेपाललाई 57 रनले हराएपछि नेपाल 4 खेलमा पराजित भएको हो। यसअघि नेपालले नेदरल्याण्ड्ससँग 6 विकेटले पराजय बेहोरेको थियो। नामिबियासँगको 2 खेल पनि नेपालले 8 विकेट र 3 रनले गुमाएको थियो। नेदरल्याण्ड्सको अल्रेक्टमा नेपालले घरेलु टीमलाई पहिले ब्याटिङका लागि निमन्त्रणा दिएको थियो। नेदरल्याण्ड्सले कमजोर शुरूआत गरे पनि निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 225 रनको प्रतिस्पर्धात्मक स्कोर तयार पारेको थियो।
4: अब विचार विश्लेषणको पालो कंग्रेसमा रोइलो शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। विशेष महाधिवेशन वैध कि अवैध भन्ने प्रश्नलाई निर्वाचन आयोगले उहिलै किनारा लगाइसकेको र त्यसलाई सर्वोच्च अदालतले समेत मान्यता दिइसकेको हो। यही उत्तरसँगै विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले नेपाली कंग्रेस हाँक्न पाउँछन् कि पाउँदैनन् भन्ने पनि अब प्रश्न बन्न सक्दैन। पार्टीलाई कुन दिशामा कसरी अगाडि बढ़ाउने भन्ने निर्णय गर्न गगन नेतृत्वको कार्य समितिले पाउँछ कि पाउँदैन भन्ने पनि निरर्थक प्रश्न हो। तर गगनकै हस्ताक्षरबाट टिकट लिएर चुनावमा गएकाहरू नै अहिले अनेकन किचलो झिकेर नेपाली कंग्रेसलाई कमजोर बनाउन लाग्नु दुर्भाग्यपूर्ण छ। निर्वाचनको प्रचार प्रसारका क्रममा आम सभामा सभापतिका हैसियतले त्यही गगनले गएर बोलिदिनै पर्ने र निर्वाचन सकिएपछि त्यही गगनका बारेमा अनर्गल प्रश्नहरू उठाउनु पनि पाका नेताहरूलाई पक्कै नसुहाउनु पर्ने हो। तर यस्तै भइरहेको छ।
5: मिटर व्यास अधुरो वित्तीय आधुनिकीकरणको कथा शीर्षकमा भोजराज पौडेलको विचार कान्तिपुर दैनिकमा छ। मिटर व्यास समाधानका लागि पहिलो आवश्यकता विशेष कानूनी र न्यायिक संयन्त्र हो। तर कानूनी रूपमा दर्ता भएको लिखतलाई स्वत न्यायपूर्ण भन्न मिल्दैन। दोस्रो निजी ऋण कारोबारलाई पारदर्शी बनाउनु हो। निश्चित सीमाभन्दा माथिका व्यक्तिगत ऋण बैंकिङ माध्यमबाट हुनुपर्छ। रकम कहाँ बचायो र कहाँ गयो भन्ने प्रमाण राखिनुपर्छ। सम्झौतामा मूलधन ब्याज दर अवधि किस्ता धितो जरिवाना र दुवै पक्षका अधिकार सरल भाषामा स्पष्ट हुनुपर्छ। वडा कार्यालयले केवल छाप लगाउने निकाय नभई नागरिकलाई जोखिमपूर्ण सम्झौता बुझ्न सहयोग गर्ने कानूनी सहायतातर्फ पठाउने र गोप्य उजुरी लिन सक्ने स्थानीय संयन्त्र बन्नुपर्छ। तेस्रो वित्तीय लोकतन्त्रीकरण आवश्यक छ।
4: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

क्या मालूम।

0: ल छोरीहरू, तिमी दिदी बहिनीलाई हेर्न भनी अमेरिकाबाट ग्रिन कार्ड होल्डर केटाहरू आउँदैछ। हेर्दा ह्यान्डसम पनि छन्। यो चाहिँ तिमीहरूलाई मनपर्छ कि?
1: ठिकै छ, हेर्दैमा के बिग्रिन्छ र अमेरिकन बाबुहरूलाई।

0: अनि अर्को खुसीको कुरा, हामी नेपालमै परमानेन्टली बस्दैछौ नि।
1: Really?

0: हामीलाई गर्व छ, नेपाल बङ्गलादेश ब्याङ्क, हामी सबैको ब्याङ्क, सही रोजौं।
1: ढुङ्गाबाट बन्छ निर्माण पछि चट्टान सोच, अग्नि
2: हिमेल, ओपन फर फन, प्रिज्मा स्मार्ट टिभी।

0: मलाई तिम्रो माया नभएको होइन।
1: हो, मलाई तिम्रो माया नभएको होइन। माया त गाढा छ, तर समाज तेर्थै भयो पिरती। के चेकिन्थ्यो सूर्यलाई हातैले, गर्नु गरे जाँदैन, गर्नु गरे जाँदैन।

तिमीहरू यसै शिक्षा व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लो ढाकमा राखेको बुझिसैले, र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखा न हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ।
1: फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन। आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ।
0: फोन नम्बर फेरि एक पटक 1660013 तथा 9805 71236।

0: पूजा पुराण चारैतिर हिँड्नुपर्छ चा। भने जस्तो गर्गना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्यो होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल, मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525005।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशली द्वारा जनहित में जारी।
2: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
3: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपद मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98-520-57-792 98-422-59-749 98-420-23-562 98-42-25-25-05

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।

0: powered by
1: My Second Teacher, Bhavishya, Nepal ko.
2: Daju, jaspari bhai pani law paardin paryo. Bihe garne ho aba ta.
3: Machu ke? Follow me.
2: Tapai le ta dhoka dinu hunna ni daju.
4: Milaera kura garne ho daju. Sakesama ajhai kura chhodnu parcha.
3: फुलमा पानी हाल्ने अङ्कल
5: यो घरमा बिहा गर्ने उमेर पुगेको छोरी छ अरे केटी हेर्न आएको भनिदिनुहोस् न है
3: ए केटी हेर्न आएको
5: हजुर
3: बिहा गर्ने
5: यस
3: बस न त
5: ओके
4: दाजु
5: देख्यो
4: बस्छन्
5: भाइ माया पुगेन
4: हजुरले यति गरिदिनु भयो नि दाजु साह्रै गुण लाग्छ
3: बुढालाई नि

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959750 98423562 98425205
2: Powered by ING Group Transforming Lives Through Education

0: अथवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: फुड प्रोडक्ट का उत्पादन भुजिया दाल मोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। पाथीबारा फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
2: हाम्रै विराटको सिपिएम छोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखै त पाइन्छ तुसे भनेको नाम मनाउ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हारो एन्ड सातो एजुकेसन सेन्टर हो नि। सिपिएममा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787-9942-35541 भयो। गुड भेरी गुड भेरी गुड।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252625

0: ओहो मेरो पनि बिहे भएको भए यस्तै घोरले सुरु हुन्थ्यो होला।
1: यार सोच्दै मलमा यसको बिहे खाम भनेको दाइसेरी फुलेर बुढो भइसक्यो।
0: बिहे त यसपालि गर्ने हो।

0: एनर्जी बेस बे त गर्नु भने एउटा केटी लास्ट मस
1: भयो भनिहाल्न त एकदम ढिला गर्नु हुँदैन क्या उडाइदिएन
0: भने

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

सम्बन्धीवाला फुड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीवाला फुड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: दाई कहाँ चलाउनु भएको नि?
1: अरे भित्र जाला यार, अनि के को लाग्यो? पुरै उल्टो छ त
0: दाई। भित्र त राम्री एउटी परी बसेको छिन् नि, त्यही भएर बिहानैदेखि उल्टो लाइन बस्नु परेको हामी।
1: किन
0: दाई सर्त राखी छिन् के, अगाडिबाट हेऱ्यो भने त सिधै ढलिन्छ अरे, त्यो भएर उल्टो लाइन बस्नु परेको नि।
1: डर छिरो वा मगाई सुल्टो
2: दाई, उल्टो उल्टो
3: दाई, उल्टो
1: दाई।

0: ओहो केटाहरू के गर्दै हो किन स्याड आज
1: दारी सक्यो या
2: दारू होइन पैसक्यो भन् न
1: टेन्सन नलिन आज एउटा मुर्खा दाई भेटेको छ तलवार त्यो दाईको बवाल हान्नु पर्छ
2: उ भए दाई
3: किन बोलाएको
1: आज हाम्रो यहाँ पार्टी हुँदैछ आज गुड फ्राइडे हो मेरो साथीहरू हो
4: हाई ब्रो
3: भाउजूले मार्छ जानुपर्छ
1: ए बस्नु दाई आउनु बस्नु
3: होइन कि मलाई बुढीले मार्छ घरमा रहेन भने

पैसा त एक रुपियाँ छैन नि त लक्ष्मी नखाने बल्ल बल्लमै तिमीले गर मलाई घरमा बुढीले मार्छ अब आज मार्छ।

को चिन्ठाया परेको जस्तो छ, एउटा मात्र होइन दुई दुई हातमा लड्डु परे जस्तो छ। फुटलिनेको बाबुसँग म कहिलेदेखि डिभोर्स गरौँ। एक्सक्युज मी, व्हाट ह्यापन्ड? अनि मेरो डाना चाहिँ लुकी लुकी हेर्ने, अहिले मैले लभ पार्नु खोज्दा चाहिँ केही छैन क्या? डराउनु पर्दैन, यति राम्रो छन् हट।

0: अरे सुन न, मेरो कुरा त सुन।
1: मलाई के कुरा सुन्नु नै छैन, तिमी त मेरो छेउमा आउने पनि होइन।
0: जस तिमीलाई फकाउनलाई मात्र हो कि यो सब गरेको, त्यस्तो नराम्रो नसोच न प्लिज।
1: तिमी गइहाल त्यहाँबाट, यत्रो विश्वास गरेर म फर्केर आएँ होइन, लास्टमा केटाको दाँत कस्तो हुन्छ भनेर देखाइहाल्छ।

祝你来。

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

नमस्ते, म गायिका दिपा लामा। हजुरहरूलाई हाम्रो सङ कस्तो लाग्यो? मन पर्यो भने प्लिज लाइक, शेयर अनि कमेन्ट गर्न नभुल्नुहोला। थ्याङ्क यू।

Enoxy Entertainment.

0: लुगा लगाऊ, गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगे पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोलादै के गुनगुनाइरहेको?
0: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: अरे आसन एक्लै
1: देखो इनको तो ए हे वो मेरो माया म उसको छाया उनी पिलिनको सिटमा हामी सिट निकलो बीचमा ओए पांग्रे के हेर्छ त एउटा फोटो खिच्न
0: यार

0: तिमीहरूलाई थाहा छ यसको त नाम मात्र मदन नै चाहिँ एक वर्षदेखि मुना म्याडमलाई मन पराउँछ न भन्न सक्छ न छोड्न सक्छ के गर्छ होला यसले
1: अनि तलाई थाहा छ यो संसारमा एउटै अनुहार भएको सातजना हुन्छ नि
2: त्यस्तै हो भने त मुना म्यामको र मदनको पनि होला नि दुई चारजना
0: मुना म्याडम र मदनको चाहिँ थाहा भएन होइन अरू तिन चारजनाको चाहिँ लभ सक्सेस भयो भाइ
3: जसरी मदनको माया मुनाले बुझेको थियो त्यसरी एक दिन मुना म्याडमले मेरो माया खसरी नबुझ्दा
4: ओइ म्याडम आउनु म्याडम

0: अब पालो मुना र मदनको।
1: हे
2: अरे
1: आओ
2: मुना म्याडम,
1: म छोड्दिन्छु।
2: अचम्मै भयो त
1: दैदम।

0: 택시 택시
1: 거의
2: कता हो मैया चिटिक्क परेर
0: पार्टीमा जान लागेको देखेन
2: सधैँ अर्काको भोज मात्र खाने कि आफ्नो भोज पनि अरूलाई खुवाउने हो लिन आऊ बाजा बजार
3: हो बचाउने हो
2: बाजा
0: सधैँलाई घर जाइ बस्ने भए आए हुन्छ नत्र आफ्नो आफ्नो पाटो ततायो हुन्छ

0: ओए तले घरको याद आउँदैन?
1: आउँछ नि यार, तर के गर्ने, होस्टेलको लाइफै रमाइलो छ।
0: मलाई थाहा छ किन
1: हिन्दू क्लास

हस्टेलमा पढ्नको किन पढ्नको आइन्दा तिमीहरूले यसको हर्च भयो भने तिमीहरूको प्यारेन्ट्सले बनाएर सिधै रेस्टियो गर्छ बुझ्यौ।

0: डाक्टर भयो यो पैसा हालेकै भरमा हिरो बन्न चाहिँ गाह्रो रहेछ मैले चाहिँ नसक्ने भए पक्नुहोस् यो प्लेटफर्म तिम्रो जस्तो ट्यालेन्टलाई हो बुझ्यौ ल देखाइदियो आफ्नो ट्यालेन्ट
1: ल ल टेक्लिम टेक्लिम क्यामेरा रेडी ल 5, 6, 7, go!

0: यस श्री के इंटरटेनमेंट प्रस्तुत गर्दछ।
1: मेरो दाई
2: ल
1: के भयो आज किन धेरै सिरियस
2: के भन्नु भाइ यार घरमा तनाव दिइसक्यो यार बुहारीले
1: मेरो पनि त्यस्तै छ दाई
2: जाउँ यस्तो रमाइलो
1: हस्

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।

0: थापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको स्पष्ट पार्नु भएको छ। कोशी र मध्य प्रदेशका विभिन्न जिल्लामा प्रदर्शनका क्रममा झडप भएपछि बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कड़ा कदम चालिने बताउनु भएको हो। उहाँले प्रत्येक नागरिकको जीवधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्र अहोरात खटिनेछन्। प्रधानमन्त्री शाहले केही दिन अघि सुनसरीको देवानगंज, सिराहा लगायत स्थानमा भएका दुखद घटना र त्यसपछि केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको जानकारी दिनुभयो। उहाँले यो दुखद घटनामा परिनिधन भएका नागरिक जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभयो। दोषीमाथि कार्यवाही गृहमन्त्री, यससँगै खबर छ। गृहमन्त्री सुधन गुरूङले सुनसरीको देवानगंज घटनाका घाइतेहरूसँग भेट गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता सहित बिहिबार साँझ विराटनगर पुग्नुभएका मन्त्री गुरूङले राति विराट नर्सिङ होम पुगेर घाइतेहरूलाई भेट्नु भएको हो। घाइते र परिवारका सदस्यहरूसँग भेट गरी उहाँले घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै दोषीमाथि सरकारले कार्यवाही गर्ने आश्वासन दिनुभयो। यता समन्वय गर्न निर्देशन उपशीर्षकको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशबाट निर्वाचित पार्टीका सांसदलाई तत्काल आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा पुगेर सामाजिक सद्भाव र समुदायबीचको विश्वास कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ। भाइचारा कायम राख्ने साझा संकल्प उपशीर्षकमा यससँगै खबर छ। तीन दिन अघि सुनसरीको देवानगंजमा भएको घटनाको प्रभाव मध्य प्रदेशमा पनि देखिएको छ। दुईजनाको ज्यान जाने गरी भएको उक्त घटनाको विरूद्धमा बिहिबार मधेशका केही जिल्लामा प्रदर्शन भएको छ। ती जिल्लाहरूमा केही संघ संस्थाले प्रदर्शन गरेका छन्। प्रदर्शनले उग्र रूप लिन थालेपछि शान्ति सुरक्षा कायम राख्न केही जिल्लामा कर्फ्यू आदेश जारी गरिएको छ। धार्मिक सद्भाव कायम राख्दै शान्ति सुरक्षा कायम गर्न सरकारवालाले प्रदर्शनकारीलाई अनुरोध समेत गरेका छन्। नागरिकको जीवन रक्षा प्रमुख दायित्व शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
1: त्यस्तै फैलदै तनाव चुक्दै सरकार शीर्षकमा यसै विषयमा कान्तिपुर दैनिकमा पनि खबर छापिएको छ। सुनसरीको देवानगंज गाउँपालिकामा गत आइतबार भएको घटना लगत्तै सरकारले गर्नै पर्ने काम नगर्दा साम्प्रदायिक तनाव थप जिल्लामा फैलिएको छ। खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले संवेदनशील घटनालाई गम्भीरतापूर्वक नलिँदा तनाव पाँच जिल्लामा विस्तार भएको हो। दुई पक्षको झडपमा प्रहरीले बल प्रयोग गर्दा दुई जिल्लामा तीनजनाको मृत्यु भइसकेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्। सुरक्षा विज्ञ, राजनीतिक दल तथा प्रतिनिधि सभामा सांसदहरूले उठाएका सवाल अनुसार सरकारबाट गर्नै पर्ने केही काम बेलैमा भएन भने गर्न नहुने केही गतिविधि भएका छन्। संघ सरकारले यो विषयलाई लिएर प्रदेश तथा संघका सांसद, राजनीतिक दल, संसद, नागरिक समाज र समुदाय स्तरमा कुनै संवाद गरेको छैन। घटना लगत्तै गृहमन्त्री गुरूङले सुरक्षा समितिको बैठक राखे तर प्रधानमन्त्री शाहले सुरक्षा निकायसँग तत्काल ब्रिफिङ समेत लिएनन्। चौथो दिन मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेट गरे, पाँचौ दिन सुरक्षा परिषदको बैठक बोलाए। प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले घटनास्थल पुगेर समाधान खोज्न तत्काल पहल कदमी लिएनन्। भिडियो मार्फत वा संसदमा उपस्थित भएर औपचारिक रूपमा यसबारे जानकारी दिने तत्परता समेत देखाएनन्। पाँचौ दिन बिहिबार मात्रै गृहमन्त्री गुरूङ घटनास्थल सुनसरीतर्फ लागेका छन् भने प्रधानमन्त्री शाहले पनि बिहिबार मात्रै भिडियो सन्देश जारी गर्दै संयन्त अपनाउन अपील गरेका छन्। सुनसरीमा बुधबार भएको सर्वपक्षीय बैठकमा गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र पूर्वाधार विकास मन्त्रीका स्वकीय सचिव पारस छेत्री सहभागी थिए। केन्द्रबाट सरकारका उच्च अधिकारीहरू बैठकमा उपस्थित थिएनन्। सुरक्षा निकायले हिंसा हुन सक्ने सूचना सहितको प्रतिवेदन तीन वर्ष अघि नै सरकारलाई बुझाएका थिए तर त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएन। सुनसरीमा घटना हुन अघि आवश्यक सूचना लिने विषयमा सुरक्षा निकाय असक्षम भएको देखिएको छ। यी सबै गतिविधिले सरकारमाथि अहिले प्रश्न उठिरहेको छ। त्यस्तै आइतबार सुनसरीको देवानगंजमा

0: अन्य विवादबाट शुरू भएको तनाव बिहिबार मधेश भर फैलिएको छ। सुनसरीमा गोली लागेका दुई र सिराहामा एक जनाको ज्यान गएको छ। चार जिल्लामा कर्फ्यु र एउटामा निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिएको छ। सिराहाको गोलबजारमा दिउँसो 2 बजेदेखि लगाइएको कर्फ्यूका बीच प्रदर्शन बढ़ेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरही 2 का 17 वर्षीय गणेश यादवको मृत्यु भएको छ। त्यस्तै सुनसरीमा घाइते भएका 20 वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा ज्यान गएको छ। आइतबार राति देवानगंज तीनका 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि तनाव बढ़ेको थियो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी सिराह सप्तरी र धनुषामा कर्फ्यू लगाइएको छ भने पर्सामा निषेधाज्ञाको आदेश जारी भएको छ। सिराहामा ज्यान गुमाएका यादवको शव राजमार्गमै राखेर प्रदर्शन हुँदै आएको थियो। बिहिबार साँझ प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि लाहान पठाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार यादवको घाँटीमा गोली लागेको छ। समस्या समाधानमा सरकारले तत्काल पहल कदमी लिन नसक्दा तनाव सुनसरीबाट सप्तरी सिराहा धनुषा र पर्सासम्म फैलिएको छ। हालसम्म 2 जिल्लामा 3 जनाको मृत्यु भएको छ भने सुनसरी घटनाको 5 दिन बल्ल प्रधानमन्त्रीको भिडियो सन्देश सार्वजनिक भएकाले अहिले सर्वत्र प्रश्न उठिरहेको छ। फैलदै तनाव चुक्दै सरकार शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: यता राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप भातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। उहाँले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज लगायत क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले बिहिबार एक अपील जारी गर्दै सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनु भएको छ। सामाजिक सद्भाव कायम गरौं राष्ट्रपति शीर्षकमा गोर्खापत्रले यो खबर छापेको हो।
0: सुनसरीको देवानगंजमा 2 पक्षबीचको झडपपछि उत्पन्न परिस्थितिले सरकारमाथि तीव्र दबाव परेको छ। मधेशमा भइरहेका पछिल्ला घटनालाई लिएर सरकारको आलोचना भइरहेको छ भने विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको राजीनामा माग गरेका छन्। विपक्षी दल नेकपा एमाले सुनसरी घटनामा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङको राजीनामा माग गरेको हो। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्म अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेकी छन्। त्यस्तै कप्तानगंज घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने कांग्रेसले बताएको छ भने जेएनजी आन्दोलनको नजिर प्रधानमन्त्री बालेन्द्रमा पनि लागू हुन्छ भनी एमाले पनि प्रधानमन्त्रीप्रति प्रश्न उठाएको छ। बहुमतको दम्ब नदेखाउन सरकारलाई प्रचण्डले पनि चेतावनी दिएका छन् भने देशको परिस्थिति सहज नभएको विश्लेषण गरिएको छ। रविको प्रशंसा गर्दै देश चलाउन नसके बालिनले हात उठाए हुन्छ भनी आरएनले भनेका छन् भने सुनसरीमा गोली कसले चलाएको हो जान्न पाउनुपर्छ भनी खुशबू ओलीले प्रतिनिधि सभामा विचार राखेकी छन्। संसद बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै अनुपस्थित थिए। मधेसका राजसभा सांसदले पनि गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्री गृहमन्त्रीमाथि राजीनामाको दबाव एमालेको प्रश्न हिजो मान्छे मर्दा राजीनामा आज छुट शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: देश छाड्नेको ताँती शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले स्वदेशमै रोजगारीको वातावरण नबनाइदिएका कारण कामको खोजीमा देश छाड्नेको संख्या झन बढ़दै गएको छ। वैदेशिक रोजगारीमा जान कागजात बनाउन वैदेशिक रोजगार विभाग कोरिया ईपीएस शाखा राहदानी विभाग लगायत निकायमा पुग्नेको संख्या दिनहुँ बढ़दो छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विगतका वर्षहरूमा दैनिक 1500 विदेशी नै गरेका थिए। अहिले हरेक दिन त्रिभुवन विमानस्थलबाट 2000 नेपाली विदेशिन्छन्। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष 2082-83 792,187 जना नेपाली श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएका छन्, जसमा पुरूषको संख्या 6,97,096 र महिलाको संख्या 95,091 छ।
0: राज्यसभाका सांसदहरू संसदमै सरकारको कार्य सम्पादन सेवा प्रभार र निर्णय क्षमतामा प्रश्न गर्नेतर्फ उन्मुख भएका छन्। यसले राज्यसभाभित्र असन्तुष्टि बढ़दै गएको देखाएको छ। म स्वयंले जेएनजी आन्दोलनको जग अनि परिवर्तनको नारामा बनेको यो सरकारमा परिवर्तन महसुस